सो जन सगले भवन पतित पुनीत ताकी पगरेन जाको भेट्यो हर हर राय ताकी गत मित कथन न जाए।